0: अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको सुरक्षालाई लिएर ठूलो आश्वासन दिनुभएको छ। पश्चिम बंगालका सबै धार्मिक स्थलहरूबाट माइक्रोफोन अनि लाउडस्पिकर हटाउने राज्य सरकारको आदेशलाई चुनौती दिँदै कलकत्ता उच्च अदालतमा जनहित याचिका दर्ता गरिएको छ। सिलगढ़ीका विधायक तथा राज्यका पर्यटन मन्त्री शंकर घोषको पहलमा कञ्चनजंघा स्टेडियमको मेला ग्राउण्डमा आजदेखि नयाँ पार्किङ जोनको शुरूआत गरिएको छ। दार्जीलिङ नगरपालिका कर्मचारी युनियनले नगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा प्रशासनिक समस्याहरू समाधान गर्न माग गर्दै नगरपालिका प्रशासन समक्ष माग पत्र प्रस्तुत गरेको छ। अनि खरसाङको मन्टिभेट खेल मैदानमा हिल्स फुटबल एकाडेमीको आयोजनामा एक दिने फुटबल छनौट शिविर सम्पन्न भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको सुरक्षालाई लिएर आज ठूलो आश्वासन दिनुभएको छ। उहाँले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई अपील गर्नुभयो, उहाँ राज्यको कुनै पनि ठाउँमा जाउन् तर आफ्नो भ्रमणको सूचना समयमै पुलिसलाई दिउन् ताकि उहाँको सुरक्षाको लागि उचित व्यवस्था गर्न सकियोस्। मुख्यमन्त्री शुभेन्दु अधिकारी आज हाली शहरमा पुगेर पुलिस हिरासतमा मृत तृणमूल कंग्रेस कार्यकर्ता बिर्जु केवटको घरमा पुग्नु भएको थियो। त्यहाँबाट फर्कनु भएपछि पत्रकारहरूसित बातचीत गर्ने क्रममा उहाँले हिजो पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको हाली शहर भ्रमणमा भएको हमलाको उल्लेख गर्नुहुँदै भन्नुभयो, उहाँले आफ्नो भ्रमणको जानकारी पुलिसलाई दिएकी थिइनन्, त्यसैले त्यहाँ भीड़को आक्रोश विस्फोट भयो। स्थानीय विधायकले घटनाको जानकारी पाउन साथ पुलिसको माध्यमबाट स्थितिलाई सम्हाल्ने प्रयास गरे। मुख्यमन्त्रीले भन्नुभयो, मेरो अनुरोध छ कि अबदेखि तपाईँ जहाँ गए पनि समयमा पुलिसलाई जानकारी दिनुहोस्। तपाईले जसलाई भए पनि चाहे कोलकाताका पुलिस आयुक्त वा पुलिस उपमहानिरीक्षकलाई बताउन सक्नुहुनेछ। यदि पुलिस महानिदेशक तपाईँलाई उपयुक्त लाग्दैन भने अन्य कुनै अधिकारीलाई सूचना दिनुहोस्। हाम्रो पुलिसले तपाईँको सुरक्षाको व्यवस्था गर्नेछ। उहाँले भन्नुभयो, सुरक्षा व्यवस्थामा कुनै लापरवाही भएको छैन। पश्चिम बंगालका सबै धार्मिक स्थलहरूबाट माइक्रोफोन अनि लाउडस्पिकर हटाउने राज्य सरकारको आदेशलाई चुनौती दिँदै आज कलकत्ता उच्च अदालतमा जनहित याचिका दर्ता गरियो। याचिकामा सरकारको आदेशलाई फिर्ता लिने माग गरिएको छ। यो जनहित याचिका तृणमूल कंग्रेस

0: का चार पटकसम्म लोकसभा सदस्य रहिसकेका वरिष्ठ अधिवक्ता कल्याण बेनर्जीले वकील दानिश फारूकीको माध्यमबाट दर्ता गराउनु भएको छ।
1: याचिकाकर्ताले विशेष रूपमा मस्जिदहरूबाट माइक्रोफोन र लाउड स्पिकर हटाउने निर्देशको कानूनी आधारमाथि प्रश्न उठाउनु भएको छ। कल्याण ब्यानर्जीले दावी गर्नुभयो मस्जिदहरूबाट लाउड स्पिकर अनि माइक्रोफोन हटाउने कार्यवाही पुलिसले मुख्यमन्त्री शुभेन्दु अधिकारीको मौखिक निर्देशको आधारमा गर्यो। उहाँले आरोप लगाउनुभयो नयाँ शासनमा पश्चिम बंगालमा यो एउटा नयाँ चलन बनिएको छ जसमा मुख्यमन्त्रीले दिएको आदेशलाई आधिकारिक आदेश वा ज्ञापन बिनै पुलिसले लागू गर्छ। कार्यवाहक मुख्य न्यायाधीश तपव्रत चक्रवर्तीको अध्यक्षतामा गठित कलकत्ता उच्च अदालतको खण्डपीठले जनहित याचिकालाई स्वीकार गरेको छ। तथापि मामिलाको पहिलो सुनवाईको तारिक अहिलेसम्म तोकिएको छैन। यसै मुद्दालाई लिएर आज हाईकोर्टको एकल पीठमा अर्को याचिका दर्ता गरिएको छ। न्यायमूर्ति सौगत भट्टाचार्यको पीठमा दर्ता सो याचिकामा भोलि उत्तर कोलकाताको राजा बजारदेखि मध्य कोलकाता स्थित रानी रासमणी रोडसम्म विरोध र्याली निकाल्ने अनुमति मागिएको छ। यो याचिका अब्दुल समद नामक व्यक्तिले दर्ता गरेका हुन्। उनको पक्षबाट माकपा नेता र अधिवक्ता सभ्यसाची चट्टोपाध्यायले अदालतमा वकालती गर्नेछन्। मनिषा छेत्री, आकाशवाणी खरसाङ।
0: रेलवेको जमिनबाट हकर्स अनि ससाना व्यापारीहरूलाई हटाइएको विरोधमा आज दार्जीलिङ जिल्ला तृणमूल कंग्रेसले सिलगढ़ीमा मार्च निकाल्यो। त्यसपछि एडीआरएम कार्यालयमा पुगेर ज्ञापन सुम्पियो। तृणमूल नेताहरूको आरोप छ रेलवेको यस कार्यवाहीको कारणले वर्षौंदेखिको यहाँ व्यवसाय गरेर आफ्नो परिवार धान्दै आइरहेका हकर्स तथा ससाना व्यापारीहरूमाथि रोजगारको संकट आइलागेको छ। यिनीहरूलाई पुनर्वास गर्नपर्ने मांगमा यो कार्यक्रम आयोजना गरिएको हो। रेलवे इन्स्टिच्युट मैदानबाट शुरू भएको रैलीमा दार्जीलिङ जिल्ला तृणमूल कंग्रेस अध्यक्ष कुन्तल रॉय, सिलगढ़ी नगर निगमका पूर्व मेयर गौतम देव, केही वार्ड पार्षदगण, पार्टी कार्यकर्ता अनि समर्थकहरू सामेल भएका थिए। रैली शहरका विभिन्न क्षेत्रहरू हुँदै एडीआरएम कार्यालयमा पुग्यो, जहाँ पार्टी प्रतिनिधिहरूले रेलवे अधिकारीहरूलाई ज्ञापन सुम्पिए। दार्जीलिङ जिल्ला तृणमूल कंग्रेस अध्यक्ष कुन्तल रॉयले भन्नुभयो यदि रेलवेलाई आफ्नो जमिन खाली गराउनु छ भने वर्षौंदेखि त्यहाँ कार्य गरिरहेका मानिसहरूको भविष्यलाई पनि ध्यान दिनुपर्छ। उहाँले माग गर्नुभयो बेदखल गरिएका हकर्सको लागि वैकल्पिक स्थान तथा पुनर्वासको व्यवस्था गरियोस्। पार्टीले यो पनि माग गर्यो कुनै कार्यवाही गर्न अघि प्रभावित मानिसहरूसित बातचित गरेर समाधान निकाल्नुपर्छ ताकि उनीहरूको आविजीका सुरक्षित रहन सकोस्। सिलगढ़ी शहरमा लामो समयदेखिकै व्याप्त पार्किङको समस्या समाधानको लागि व्यापक कदम उठाइएको छ। सिलगढ़ीका विधायक तथा राज्यका पर्यटन मन्त्री शंकर घोषको पहलमा कञ्चनजंघा स्टेडियमको मेला ग्राउण्डमा आजदेखि नयाँ पार्किङ जोनको शुरूआत गरिएको छ। सूत्र अनुसार हिलकार्ट रोड र विधान रोडमा अव्यवस्थित पार्किङको कारणले प्रायजसो नै ट्राफिक जामको स्थिति उत्पन्न हुन्थ्यो। यसै समस्यालाई समाधान गर्ने उद्देश्यले यो योजना लागू गरिएको हो। पहिले नै घोषणा गरिएको थियो मेला ग्राउण्डलाई पार्किङको लागि विकसित गरिनेछ, जस अन्तर्गत सिलगढ़ी नगर निगमले त्यहाँको आवश्यक कार्य पूरा गरिसकेको छ।
1: विधान रोड तर्फको पर्खाललाई भत्काएर प्रवेश अनि निकासको लागि भिन्न भिन्न मार्ग बनाइएको छ। आज मन्त्री श्री शंकर घोषले यस नयाँ पार्किङ व्यवस्थाको औपचारिक उद्घाटन गर्नुभयो। अब विधान मार्केट, हिलकार्ट रोड र खुदिराम पल्लीका व्यापारीहरूले यसै निर्धारित पार्किङ जोनमा गाड़ीहरू राख्नुपर्छ। मन्त्री शंकर घोषले भन्नुभयो ट्राफिक व्यवस्थालाई सुचारू बनाइराख्नको लागि व्यापारीहरूलाई सड़क किनारमा वाहन राख्ने अनुमति दिइने छैन। साथै बाहिरबाट आउने वाहनहरूले पनि यस पार्किङ सुविधाको उपयोग गर्न अनिवार्य छ। यसबाट शहरका मुख्य मार्गहरूमा जामको समस्या केही हदसम्म कम हुने आशा छ।

0: छ। नयाँ पार्किङ व्यवस्थालाई दुई भागमा विभाजन गरिएको छ। जोन एकमा स्थानीय
1: दार्जिलिङ नगरपालिका कर्मचारी युनियनले नगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा प्रशासनिक समस्याहरू समाधान गर्न माग गर्दै नगरपालिका प्रशासन समक्ष मागपत्र प्रस्तुत गरेको छ। युनियनले दैनिक काम गर्ने कर्मचारीहरूको

0: थप उत्साह र प्रतिबद्धता बढ्ने युनियनको भनाइ छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @EIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विश्व आदिवासी दिवसको अवसरमा तथा ग्लोबल शेर्पा एसोसिएशनको मार्गदर्शनमा अखिल भारतीय शेर्पा बौद्ध संघले 8 अनि 9 अगस्तमा दुई दिने दार्जीलिङ जिल्लाका विभिन्न स्थानमा क्षेत्रीय समन्वय बैठकहरू आयोजना गरेको छ। बैठकहरूमा सम्बन्धित शेर्पा किदो कमिटिका तथा विभिन्न सामुदायिक संस्थाका पदाधिकारी एवं सक्रिय सदस्यहरूको सहभागिता रहेको थियो। बैठकको मुख्य उद्देश्य 10 देखि 12 अक्टोबर 2026 आयोजना हुने ग्लोबल शेर्पा 2026 तयारी तथा समन्वयलाई सुदृढ बनाउनु रहेको थियो। खरसाङको मन्टिभेट खेल मैदानमा हिल्स फुटबल एकाडेमीको आयोजनामा एक दिने फुटबल छनौट शिविर सम्पन्न भएको छ। भारतको प्रतिष्ठित मिनर्वा फुटबल एकाडेमी, पंजाबका प्रमुख प्रशिक्षक टीका पोनगण, प्रशिक्षक शुभम जोशी तथा हिल्स फुटबल एकाडेमीका प्रशिक्षक नगेन तामाङको अगुवाईमा बाल खेलाड़ीहरूका लागि छनौट शिविर आयोजना गरे थियो। कार्यक्रमको शुरूआतमा हिल्स फुटबल एकाडेमीका तर्फबाट अतिथिहरूलाई स्वागत गर्दै स्मृति चिन्ह प्रदान गरिएको थियो। यो समाचार युट्युबमा @EIR Karsing मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। मुख्यमन्त्री शुभेन्दु अधिकारी सबै धार्मिक स्थलहरूबाट माइक्रोफोन अनि लाउडस्पिकर हटाउने राज्य सरकारको आदेशलाई चुनौती दिँदै कलकत्ता उच्च अदालतमा जनहित याचिका दर्ता गरिएको छ। सिलगढीका विधायक तथा राज्यका पर्यटन मन्त्री शंकर घोषको पहलमा कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डमा आजदेखि नयाँ पार्किङ जोनको शुरूआत गरिएको छ। दार्जीलिङ नगरपालिका कर्मचारी युनियनले नगरपालिकामा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा प्रशासनिक समस्याहरू समाधान गर्न माग गर्दै नगरपालिका प्रशासन समक्ष मागपत्र प्रस्तुत गरेको छ। अनि खरसाङको मन्टिभेट खेल मैदानमा हिल्स फुटबल एकाडेमीको आयोजनामा एक दिने फुटबल छनौट शिविर सम्पन्न भएको छ। यसका साथै आकाशवाणी खरसाङबाट अहिलेलाई समाचार पूरा भयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াময় 711 kHz এবং নিউজ অন AIR অ্যাপের মাধ্যমে। এখন শুনবেন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি সঙ্গম ছায়াছবি থেকে, লতা মঙ্গেশকর এবং মুকেশের কণ্ঠে।

0: सुरुमा मुख्य समाचार। संसदद्वारा बैंकर्स बुक्स एभिडेन्स बिल 2026 पारित। लोकसभाद्वारा न्यायाधिकरण सुधार विधेयक 2026 बिना छलफल पारित। विद्यार्थी आन्दोलनबारे संसदमा विस्तृत छलफल गर्न सरकार तत्पर रहेको संसदीय कार्यमन्त्री किरेन रिजिजूको भनाई। र झारखण्डमा परीक्षा धान्धली विरुद्ध विद्यार्थी आन्दोलन चर्कियो। विद्यार्थीद्वारा आज विधानसभा घेराउको प्रयास। अब समाचार विस्तारमा। राज्यसभाले आज स्वीकृति दिएसँगै ब्याङ्कर्स बुक्स एभिडेन्स बिल 2026 संसदबाट पूर्ण रूपमा पारित भएको छ। यो विधेयक लोकसभाबाट पहिले नै पारित भइसकेको थियो। केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले आधुनिक ब्याङ्किङ प्रणालीका आवश्यकताहरू पुरा गर्न र कानुनी ढाँचालाई अध्यावधिक बनाउन यो विधेयक सदनमा प्रस्तुत गर्नुभएको हो। विधेयकले ब्याङ्किङ अभिलेख सम्बन्धी कानुनी व्यवस्थालाई समसामयिक डिजिटल ब्याङ्किङ अभ्यासद्वारा आबद्ध गर्ने लक्ष्य राखेको छ। यसमा ब्याङ्किङ अभिलेखको इलेक्ट्रोनिक वा डिजिटल रेकर्डलाई कानुनी प्रमाणका रूपमा मान्यता दिँदै लागू गर्ने स्पष्ट प्रावधान राखिएको छ। विधेयकमाथिको छलफलको जवाब दिँदै अर्थमन्त्री सीतारमणले यसलाई एक अत्यन्तै सुधारवादी कदमका रूपमा वर्णन गर्नुभयो, जसले देशलाई तीव्र गतिमा अघि बढ्न मद्दत पुर्याउनेछ। उहाँले भन्नुभयो,
1: among various other things that it wants to do, provides for a technology neutral legal framework for bankers' books. It recognizes electronic and digital banking records. It standardizes the certification process, facilitates the admissibility of electronic banking records. It permits authentication through manual, digital and electronic signatures. It also therefore strengthens the statutory protection.
0: विपक्षी दलहरूको निरन्तरको नाराबाजी र अवरोधका बीच लोकसभाले न्यायाधिकरण सुधार विधेयक 2026 बिना कुनै छलफल पारित गरेको छ। अपराह्न 2 बजे दोस्रो पटक स्थगित भएपछि सदन पुनः सुरु हुँदा कानुन तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीको विरोधका बीच उक्त विधेयक प्रस्तुत गरेका थिए। विधेयक पारित भएसँगै देशका विभिन्न न्यायाधिकरणहरूको नियुक्ति, सेवा शर्त र सञ्चालन प्रक्रियामा व्यापक सुधार आउने विश्वास लिएको छ। विधेयकको मुख्य बिन्दु एक स्वतन्त्र राष्ट्रिय न्यायाधिकरण आयोगको गठन गर्नु रहेको छ, जसको अध्यक्ष सर्वोच्च अदालतका पूर्व न्यायाधीश वा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश रहने व्यवस्था गरिएको छ। विभिन्न न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरूको योग्यता, नियुक्ति र सेवा शर्तहरूमा पारदर्शिता, स्वतन्त्रता र एकरूपता ल्याउन यो कानुन ल्याइएको हो। मन्त्री मेघवालका अनुसार न्यायाधिकरणहरूको उद्देश्य अदालतलाई विस्थापित गर्नु नभई आधुनिक शासन व्यवस्थामा छिटो र प्रभावकारी न्याय सम्पादनका लागि परिपूरक संस्थाका रूपमा काम गर्नु हो। उहाँले भन्नुभएको छ,

0: want to move or leave to introduce a bill to improve the efficiency, ensure independence, transparency and uniformity in the qualification, appointment, term and conditions of service of chairperson and members of various tribunals, the administration and functioning of the tribunals, to establish a national tribunal commission and to make consequential amendments in related enactments and for matters connected therewith or incidental thereto.
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजूले विद्यार्थीहरूको विरोध प्रदर्शन र त्यससँग सम्बन्धित विषयहरूमा सरकार संसदमा विस्तृत छलफल गर्न पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। संसद भवन परिसरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री रिजिजूले गृहमन्त्री अमित शाहले हरेक प्रश्न र मुद्दाको जवाब दिने स्पष्ट पार्नुभयो। देशका नागरिकलाई सबै सत्य तथ्य थाहा पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले सरकार कहिल्यै पनि संसदीय बहस र छलफलबाट पछि नहटेको दावी गर्नुभयो। गृहमन्त्री अमित शाहले विद्यार्थी आन्दोलनका विषयमा आफ्नो वक्तव्य दिन सक्नुहुन्छ भन्नका लागि मन्त्री रिजिजूले विपक्षी दलहरूलाई सदनमा अनुशासन कायम राख्न, नाराबाजी नगर्न र सदनको कार्यवाही सुचारू रूपमा सञ्चालन हुन दिन अपिल गर्नुभएको छ।
2: छात्र आंदोलन पर स्टूडेंट्स के लिए, युवाओं के लिए पूरा डिटेल में चर्चा दिल्ली में और देश भर में जो भी छात्र से संबंधित अभी जो भी आंदोलन चल रहे हैं उसका चर्चा हो सकते हैं। मेरा अनुरोध है कांग्रेस पार्टी और विपक्ष के साथियों को कि जब छात्र आंदोलन को लेकर के सरकार चर्चा के लिए तैयार है तो आप बिल्कुल चर्चा के दौरान हंगामा नहीं करेंगे और गृह मंत्री जी का सरकार का जवाब पूर्ण रूप से पूरी तरह से सुनेंगे शांति से, ये भी आप विश्वास दिलाना पड़ेगा।
1: झारखण्डमा विभिन्न नियुक्ति परीक्षाहरूमा भएको धाँधली र अनियमितताको विरोधमा विद्यार्थीहरूको आन्दोलन आज 17 दिनमा प्रवेश गरेको छ। जेपिएससी जेएसएससी रिफर्म मञ्चको नेतृत्वमा हजारौँ परीक्षार्थीहरूले जयपाल सिंह मुन्डा स्टेडियमबाट विधानसभा घेराउका लागि पदयात्रा सुरु गरेका थिए। आन्दोलनलाई ध्यानमा राख्दै प्रहरीले कडा सुरक्षा प्रबन्ध व्यवस्था गरेको छ। प्रदर्शनकारीहरूले आज पुराना विधानसभा नजिकै राखिएका सुरक्षा ब्यारिकेडहरू तोड्दै अन्तिम ब्यारिकेडसम्म पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गर्यो। झारखण्ड लोकसेवा आयोगका 3 सदस्यहरूले राजीनामा दिएका छन् भने प्रवर्तन निर्देशालयले पनि यस प्रकरणमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। सरकारले 98% माग पुरा भइसकेको दावी गरे तापनि आन्दोलनकारीहरू भने जेएसएससी सिजिएल परीक्षा रद्द गरी सिबिआईद्वारा छानबिनको मुख्य मागमा अडिग रहेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले हर घर तिरङ्गा अभियान राष्ट्रको सामूहिक शक्तिको प्रतीक भएको बताउँदै यसले नागरिकहरूलाई विकसित भारत निर्माणको लक्ष्यमा एकजुट गराउने उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै गृहमन्त्री शाहले यस वर्ष वन्दे मातरमको 150 वर्षगाँठ परेकाले यो अभियान प्रत्येक देशभक्तका लागि अझ भावुक र हृदयस्पर्शी बनेको बताउनुभयो। उहाँले आम नागरिकहरूलाई तिरङ्गा यात्रा अभियानमा सक्रियताका साथ सहभागी हुन अपिल गर्नुभएको छ। देशभर आजदेखि हर घर तिरङ्गा यात्रा पर्वको रूपमा पालना गरिँदैछ। मणिपुरमा प्रहरी विभागद्वारा आयोजित हर घर तिरङ्गा अभियान अन्तर्गत राष्ट्रिय एकता र देशभक्तिको भावना प्रवर्धन गर्ने उद्देश्यले विशाल बाइक ऱ्यालीको आयोजना गरिएको छ। कार्यक्रममा मुख्यमन्त्री वाइके सिंहले शुभारम्भ पनि गरी र्यालीमा सहभागिता जनाउनुभयो। यसै गरी केन्द्रीय सञ्चार ब्युरो तथा पत्र सूचना कार्यालयको संयुक्त आयोजनामा गान्तोक स्थित सर टासी नामगेल सिनियर सेकेन्डरी स्कुलमा हर घर तिरङ्गा र नशामुक्त भारत विषय 2 एकीकृत मिडिया आउटरिच कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रममा गान्तोकका एसडिएम महेन्द्र छेत्री मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विद्यार्थीहरूलाई सम्बोधन गर्दै मुख्य अतिथि छेत्रीले युवाहरूलाई आफ्नो अन्तरात्मादेखि नै देशभक्तिको भावना जागृत गर्न प्रेरित गर्नुभयो। आज विश्व बाघ दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा एसियाली सिंहहरूको जनसङ्ख्यामा उल्लेख्य वृद्धि हुनका साथै तिनीहरूको बासस्थानमा विस्तार भइरहेको बताउनु भएको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवको लेख साझा गर्दै प्रधानमन्त्री मोदीले सामुदायिक सहभागिता मार्फत वन्यजन्तु संरक्षणप्रतिको